तुम क्या जानो दिल करता तुमसे कितना प्यार वास uit de film आशिक en uit de film हम हो गए आपके इस het volgend liedje in het programma Gee Tum Kil Her via Radio SBS gezongen door Kumar Sanu en Alka Yachnik komt de titelsong van de film हम हो गए आपके.